साईं इकराम आप इस वक्त समाअत फरमा रहे हैं ब्रॉडफोर्ड एशियन रेडियो 1413 AM और इस चैनल पर ब्रॉडफोर्ड एशियन रेडियो 1413 AM पर जुमा करीम की ये खसूसी नशरियात आपके लिए पेश की जा रही है। हमारी वेबसाइट bradfordasianradio.co.uk है और स्टूडियो टेलीफोन नंबर 01274306677। आप सब मुअज़्ज़ज़ ख़वातीनों हज़रात का बहुत शुक्रिया कि जो प्रोग्राम में इस वक्त शमूलियत इख्तियार किए हुए हैं और मुझे कॉल्स आ रही हैं कि वो लाइव आके अपने कुछ नातिया कलाम हम्द व सना अल्लाह ताला की जो है वो पेश करना चाहते हैं। तो आप की इन खूबसूरत जज्बात का हम खैर मकदम करते हैं, लेकिन बात ये है कि ये प्रोग्राम इस वक्त इस तरतीब से ऑर्गेनाइज किया हुआ है मैंने कि इसमें अभी फ़िलहाल ये सिलसिला जो है लाइव कॉल्स का नहीं रखा और फिर दौरानिया जो है बिल्कुल अभी मैं टॉपिक की तरफ आ रही थी जो कि मैंने अभी आप लोगों से डिस्कस भी नहीं किया। तो ये टॉपिक जो है इंशाल्लाह ताला जब आप समात फरमाएंगे हमारे दिलों को बहुत सुकून मिलेगा, इत्मीनान मिलेगा। कुरान पाक का एक एक हरफ जो है हमारी जान है, हमारी शान है, हमारी आन है। हम अल्लाह रब्बुल इज़्ज़त के बड़े शुक्रगुजार हैं, बहुत ही ममनून और मशकूर अपने रब्बे करीम के, रब्बे अजीम के, मालिक कायनात के, कि उसने इतना खूबसूरत गिफ्ट हमें दिया है। प्यारा कुरान जो है हमारी ज़िंदगी का सरमाया और असासा है, दुनिया और आखरत में हमारे लिए कामयाबी और निजात का ज़रिया है। तो इसलिए मैं माजरत करती हूँ कि मैं अभी जो है आपके लिए ये जो है लाइव कॉल्स का सिलसिला इंशाल्लाह ताला अब हमें इंशाल्लाह ताला नेक्स्ट टाइम जब अब हमें पता चल गया कि आप लोगों का ज़ौक शौक जो है वो इस तरफ कितना ज़्यादा है, लेकिन हमें जो इस वक्त जो महबूब इलाही साहब ने फरमाइश भेजी तो मैं खैर मकदम करते हुए वो फरमाइश ज़रूर आपकी लगा देती हूँ। तो वो उनको मेरा ख्याल वो खुद ऐसे फ़ोन पे कह रहे थे कि चौधरी रुखसार अहमद साहब ने उनसे रिक्वेस्ट की है महबूब इलाही साहब से कि वो लाइव नात पढ़ें आके। यकीन करें दिल की गहराइयों से हम आपका खैर मकदम करते हैं इन पाकीज़ा जज्बात के लिए, लेकिन मैंने जैसा कि अभी बल्कि तमहीद ही बांध दी कि ये इस वक्त थोड़ा सा पॉसिबल नहीं, इंशाल्लाह ताला नेक्स्ट टाइम ज़रूर। लेकिन इस सिलसिले में आपको फरमाइश करने वाले मोहतरम के लिए ये आपका फरमाइशी जो कलाम है मेरे सामने है जी, मैं अभी वो पेश करती हूँ। अभी घड़ी जो है हमारी ब्रेक की तरफ भी जा रही है तो फिर आफ्टर द ब्रेक इंशाल्लाह ताला लगाएंगे। ब्रेक से पहले मैं आज का जो टॉपिक है वो सूरह अल कसस की आयत नंबर 24 है, कुरान पाक में सूरह अल कसस जो है उसकी आयत नंबर 24 है। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربي إني لما أنزلت إلي من خير فقير کہ اے پروردگار تو جو کچھ بلائی میری طرف اتارے میں اس کا محتاج ہوں۔ اسے دعائے موسیٰ علیہ السلام بھی کہا جاتا ہے حصول رزق کے لیے، بلکہ میں اس کے فوائد پڑھ رہی تھی جو ہمارے علماء کرام ہیں انہوں نے کہ ہر تقریباً جو بھی ہماری کوئی مشکل ہے پریشانی اس کے لیے یہ دعا ہے اور یہ اللہ تعالیٰ سے التجا ہے۔ کوئی بھی مشکل کو اپنی کو سامنے رکھ کے اللہ تعالیٰ سے التجا کرے، اور یہ حضرت موسیٰ علیہ السلام جو ہیں وہ جب بہت لمبا سفر طے کر کے مصر کے شہر مدین میں پہنچے تو ان کے لیے ان کے پاس کھانے کے لیے کچھ نہیں تھا، سفر کی طوالت نے ان کو جو ہے بھوک پر آمادہ کر دیا تھا، بھوک لگی ہوئی تھی ان کو خوب کہ اور سفر کی ایک تو تکان تھی اور اوپر سے وہ بھوک سے نڈھال تھے۔ اور پھر انہوں نے مدین میں جب پہنچے تو اپنے جانوروں کو پانی پلا کر ایک درخت کے سائے تلے جو ہے وہ باندھ دیا اور پھر
مصروف دعا ہو گئے اللہ رب العزت کے سامنے. اور پھر اللہ تعالیٰ سے جب یہ دعائے خیر ربی انی لما انزلت الی من خیر فقیر پڑھا, تو اللہ تعالیٰ نے ان کے لیے پھر کھانے کا اہتمام جو ہے وہ عطا فرمایا, اللہ کمی بے شما فرمائے. اسی میں آگے جا کے جب حضرت موسیٰ علیہ السلام کی دعا اللہ تعالیٰ نے قبول فرمائی, اور پھر یہاں پہ ایک لڑکی کا بھی ذکر کیا جاتا ہے, اور پھر یہ ٹاپک جو ہے وہ انشاءاللہ سم ادر ٹائم ہم ضرور ڈسکس کریں گے اللہ کے فضل و کرم سے. تو بتایا یہ گیا ہے اس لڑکی کی شرم و حیا کے بارے میں کہ وہ جو عورت کا اصل زیور ہے وہ شرم و حیا ہے, اور مردوں کی طرح جو بے باکی اور بے نیازی جو ہے یہ خواتین کے لیے نہیں ہے. تو اور جو عورت کا بہترین زیور ہے وہ اس کی شرم و حیا ہے. اللہ تعالیٰ ہم سب کو, ہم سب خواتین کو بالخصوص اس شرم و حیا کے زیور سے مزین و آرین کے لیے نہیں ہے. تو اور جو عورت کا بہترین زیور ہے اس کی شرم و حیا ہے. اللہ تعالیٰ ہم سب کو, ہم سب خواتین کو

سامعین اکرام، آپ برفریشن ریڈیو 1413 AM پر جمعہ کریم کا ایک بہت ہی مؤدب جسے ہو کے ہم پروگرام جو ہے سماعت فرما رہے ہیں. مؤدبانہ اللہ کریم سے یہ قرآن پاک کی آیت مبارکہ جو ہے اس کو سامنے رکھتے ہوئے بڑے ادب سے، بڑی ہی عاجزی کے ساتھ، انکساری کے ساتھ دعا گو ہیں. الحمدللہ رب العالمین، اتنا خوبصورت جو پروگرام ہے اللہ تعالیٰ نے ہمیں برفریشن ریڈیو 1413 AM پر پیش کرنے کی اللہ تعالیٰ نے سعادت دی. الحمدللہ اس وقت آپ کے زیر سماعت ہے یہ پروگرام. ہماری ویب سائٹ www.bradfordasianradio.co.uk ہے جی، اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے. کریم اللہ کے کس کس احسانات کا شکر کریں، اور سب سے بڑا شکر یہ کہ وہ جب چن لیتا ہے اپنے بندوں میں سے، اور وہ کہتے ہیں نا کہ جب ہم رب کو یاد کرتے ہیں تو یہ دیکھیں، یہ خیال کریں کہ اس نے مجھے یاد کیا تو پھر میں نے اس کو یاد کر لی. اس کو یاد کرنا بھی اس کی عطا ہے، اور پھر اللہ تعالیٰ، میں نے پڑھا بھی، جب اللہ تعالیٰ سے لو لگاتے ہیں نا تو وہ گائیڈ کرتا ہے ہمیں. ہر جب ہمارے دماغ میں کوئی الجھن یا کچھ خیالات الجھ سلجھ رہے ہوتے ہیں نا، اس کا جواب کہیں نہ کہیں سے ہمیں دے دیتا ہے. وہ جب وہ گمان کرتے ہیں، مولا میں تو بہت گناہ گار ہوں، جواب آتا ہے تو نے مجھے یاد کیا، تو نے مجھ پہ گمان کیا کہ میرا رب اتنا مضبوط ہے، وہ میرے دکھ دور کر دے گا، وہ میرے غم دور کر دے گا، میری پریشانیاں دور کر دے گا. اور پھر بندی اللہ کی پکار کے دل کی گہرائیوں سے کہتی، مولا تیرے جیسا نہ تو میں نے کوئی سخی دیکھا، نہ میں نے کوئی رحم کرنے والا پایا. مولا تیرے جیسا گناہوں پہ پردہ ڈالنے والا کوئی نہیں دیکھا، عیبوں کو چھپانے والا کوئی نہیں دیکھا. اللہ کمزوریوں کو، خطاؤں کو معاف کرنے والا کوئی نہیں، تو سب سے زیادہ اللہ الرحمن الرحیم الکریم ہے. مولا روح سے جب یہ پکار آتی تو اللہ کہتا ہے، مطلب ہے بندے، اور جب پھر پوری دنیا کا نظارہ دیکھ لیتی ہے ایک روح، اور تڑپ کے کہتی ہے بس اللہ تو ہی، کبھی بھی مایوس نہیں کرتا اپنے بندے. پھر اس کی رحمت جوش پہ آتی ہے، وہ یوں نوازتا ہے، خاک سے اٹھا کے کہاں پہ بٹھا دیتا، انسان کی اوقات سے کہیں زیادہ بڑھ کے اس کو عطا کر دیتا ہے. وہ میرا رب ہی کر سکتا ہے. آپ خود بھی سوچیں، دیکھیں کتنے دن کسی کے در پہ جا کے کیا مل جائے گا، ٹرخوا دیتے کیا کیا حال ہوتا ہے. بھری، وہ کہتے ہیں نا، بھری بزم میں راز کی بات کرتا، راز کی بات. علامہ اقبال کی بہت خوبصورت بات مجھے یاد آ گئی، بہت ہی خوبصورت ان کا قصہ مجھے یاد آ گیا. درویش، مرد درویش ہیں، اور ان کی شاعری جو ہے، ان کے لائف آپ دیکھیں کہ ایک تو ایک دفعہ ان کے جو ملازم خاص ہیں انہوں نے کہا کہ رات، آدھی رات کے وقت میں نے دیکھا کہ کوئی بزرگ ہستی نورانی ان سے بس آئی ہے، آدھی جب گپ اندھیرا، کوئی نہیں کسی کو دیکھتا، تو ان سے بہت دیر گفت و شنید کرتے رہے اقبال صاحب، انہوں نے کہا، اور پھر بہت ان کو ٹائم دے کے پھر وہ ہستی جو ہے ویسے ہی چلی گئی، کسی نے نہیں دیکھا، کوئی نہیں. اور صرف کہتا ہے کہ میں ہی رازدان تھا اس واقعے کا. بڑا یہ تمہید والا واقعہ، سم ادر ٹائم سناؤں گی، کہ لوگوں کو کیا پتا کہ وہ کیا تھے. اقبال ایسے ہی تو نہیں شاعری اتنی، شکوا جواب شکوا لکھا تو لوگوں کے کیسے، پہلے شکوا لکھا تو فتوے جاری ہو گئے، پھر جواب شکوا لکھا تو کول ڈاؤن ہوئے. یہ کیسے، یہ انمول موتی کہاں سے کون لائے گا. آج تک تو ایسے شاعر پیدا نہیں ہوئے نا علامہ اقبال.
तो वो फरमाते हैं, इकबाल साहब फरमाते हैं कि एक दफ़ा मुझे बड़ी हाजात दरपेश थी और मैं बड़ा मुश्किलात में, परेशानी में, मैंने एक जगह पड़ाव किया तो मस्जिद नज़र आई, सोचा मस्जिद में जाके नमाज पढ़ूँ और अल्लाह के हजूर मैंने गिड़गिड़ा के अपनी सारी जितनी भी मेरी थी ना मुश्किलात मैंने रख दी अल्लाह के हजूर और मेरे दिल को बड़ा सुकून मिला, इत्मीनान मिला, सारी परेशानियां रब को ही दे आया कि अल्लाह तू ही परेशानियों को दूर कर। तो जब मैं बाहर निकलने लगा तो मेरे दिल से यूं सदा मुझे महसूस हुआ कि जैसे हातिफ़ गैबी जिसे कहते हैं कि गैब की आवाज़ कहते हैं, मुझे महसूस हुई कि इकबाल हमेशा परेशानियां ही अपनी हल करवाने आता है, कभी मिलने भी आ जाया कर। आह मैं कुर्बान जाऊँ, ये अल्लाह के जो वली होते हैं ये इनको कैसे कि कभी इकबाल परेशानियां ही बताने आते हो, कभी मिलने भी आ जाया करो। तो ये जो बातें हैं ना, हज़रत राबिया बसरी रहमतुल्लाह अलैह कई पूरी लाइफ पढ़ी ना जब औरतों के लिए बिलखसूस ख़वातीन के हवाले से, रब के साथ जो अल्लाह की वलिया है, वो कहते हैं ना कि जी आज तक जो नबी बने हैं वो सारे मर्द ही बने हैं, ख्वातीन तो कोई नबी नहीं है। तो फिर उन्होंने जवाब दिया कि अल्लाह पाक कमी बेशी माफ़ करे, उन्होंने दिया ये एक जवाब है ख्वातीन की तरफ से कि खुदाई का दावा करने वाले भी तो मर्द ही थे ना। अल्लाहु अकबर। तो खैर ये गुफ्तगू हम इस तरफ लेके आते हैं कि ख्वातीन के हवाले से वो पाकीज़ा तरीन, देखिए हमारी जो पाक बीबियाँ हैं, सैयदा कायनात का भी माशाल्लाह जिक्र चलता है, जिक्र खैर, वो सब हमारे लिए अल्हम्दुलिल्लाह नमूना है हम सब के लिए उनकी सीरत तैयबा। तो फिर जो मतलब अब दुनियावी लिहाज से अब देखें कि एक दुनिया में एक ऐसी हस्ती कि वो नबी नहीं है कोई, लेकिन अल्लाह ताला ने उनको मार्फत का एक खातून को सफर करवाया, मार्फत आरिफा बनी, वो आरिफा अल्लाह की वलिया कहलाई। बहुत से लोग कि जी आधी कलंदरा या आधी या पूरी के चक्करों में पड़ गए, तो ये लोगों की अपनी जहनी में जिसे कहते हैं ना मेंटालिटी उन्होंने फिक्स कर दी है, तो मैं इस पर कुछ तबसरा नहीं करूंगी ना, मैं कोई बात ही करूंगी। बात तो हमने पॉजिटिव ये लेनी है कि उनकी पूरी हयात तैयबा देखें इंशाअल्लाह ताला सम अदर टाइम, क्योंकि अब मेरा प्रोग्राम का टाइम इतना है कि मैं उनकी यकीन करें कि एक एक जो उनकी मैंने ज़ात के पहलू को पढ़ा तो वो यही कहते हैं कि ये अल्लाह की तरफ से होता, सब कुछ अल्लाह पाक की तरफ, उसकी देन। मैं कहती हूँ कि जब फिर वो इंसान को अपनी खामियां नजर आने लगती हैं ना, तो फिर वो जब ऐसी पाकीज़ा हस्तियों का सफ़र इंसान करता है देखता है, फिर उसको अपनी ज़ात कहते मैं किस पानी, तो वो फिर आंसू निकलते जाते हैं और इंसान वो तसव्वुफ़ की दुनिया में बढ़ता चला जाता है, बढ़ता चला जाता है। उनका उनकी पाकीज़ा नूरानी शख्सियत को जब मैंने एक एक करके पढ़ना शुरू किया, अगर मैं बयान करने लग जाऊं तो वाकई यहां पर रिक्कत तारी हो जाए, ख्वातीन पे रिक्कत तारी हो जाए, और ये रिक्कत का तारी होना भी रब्बे करीम के बड़े एहसानात में उसकी नीमतों में से एक नेमत है कि निदामत के आंसू इंसान के गुनाह धो डालता है। रब्बे करीम के जैसे एक बच्चा हमकता है, मचलता है, बिलकता है, तो माँ को उससे और भी मोहब्बत होती, प्यार आता। माँ कहते हैं मसद के वारी जावा है, बच्चे को चुप कराती है, बच्चे के साथ राज, और अल्लाह करीम तो माँ की तो मिसाल, और 70 माओं का प्यार तो एक मिसाल दी गई है, वो कादरे मुतलिक कितना अपने बंदों से प्यार करता है ये उसके राज वो ही जाने। अल्हम्दुलिल्लाह रब्बिल आलमीन हमारा वो रब है,
رضیت باللہ ربا و بالاسلام دینا و بمحمد صلی اللہ علیہ وسلم نبیا و رسولا الحمدللہ رب العالمین اللہ اکبر و کبیرہ و الحمدللہ کثیرا و سبحان اللہ بکرۃ و اصیلا رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی ربی زدنی علما ربی زدنی علما ربی زدنی علما آمین ثم آمین. بہت ہی خوبصورت یہ ہمارے پاس ایک اسپرچول صوفی کلام ہے, اور انشاءاللہ آئی ہوپ کہ ہم بالخصوص خواتین جو ہیں اللہ رب العزت کے اور قریب ہو جائیں, اس کی معرفت کے, اس کی قربت کے, اللہ تعالیٰ کے, اس کے نور کے جلووں میں کھو جائیں. آمین ثم آمین یا رب العالمین.